0: ترقی کریں۔ ریاستی حکومت نے کل ریاستی سرکاری ملازمین کے مہنگائی الاؤنس میں 2% اضافہ کیا ہے۔ ایڈیشنل چیف سیکرٹری برائے خزانہ دیپک کمار نے سلسلے میں ایک حکم نامہ جاری کیا۔ حکم نامے کے مطابق ملازمین کو بڑھا ہوا الاؤنس 1 جنوری 2026 سے ادا کیا جائے گا۔ اس سے قبل ریاستی ملازمین کو 58% ڈی اے ملتا تھا، اب انہیں 60% ڈی اے ملے گا۔ ریاستی حکومت نے 1/5 رکنی پسماندہ طبقاتی کمیشن کی تقرری کی، جس کی صدارت ریاستی حکومت کر رہی ہے اور ممبران کی تقرری کی ہے۔ اس کمیشن کی تشکیل کی منظوری کابینہ کے حالیہ اجلاس میں دی گئی ہے۔ پیش ہے ایک رپورٹ۔ الہ آباد ہائی کورٹ کے ریٹائرڈ نیایادھیش نیائے مورتی رام اوتار سنگھ کو اس نئے 5 سدسیہ آیوگ کا ادھیکش بنایا گیا ہے، جبکہ سیوا نیورت اپر ضلع نیایادھیش برجیش کمار اور سنتوش کمار وشوکرما، سیوا نیورت آئی ایس ڈاکٹر اروند کمار چورسیا اور ایس پی سنگھ کو آیوگ کے سدسیہ کے روپ میں نیوکت کیا گیا ہے۔ اس آیوگ پر پردیش میں آگامی تریستریہ گرامین ستھانیہ نکائے چناؤ میں پچھڑا ورگ کے لیے سیٹیں آرکشت کرنے کی ذمہ داری ہوگی۔ آیوگ کے سبھی سدسیوں کا کاریہ کال پد بھار گرہن کرنے سے 6 مہینے کی اودھی کے لیے ہوگا۔ سماچار کچھ سے تنویر فاطمہ۔
1: مردم شماری 2027 کے تحت ریاست کے خود مردم شماری کا دوسرا مرحلہ آج سے شروع ہو گیا ہے، جس کا آغاز گھروں کی گنتی سے ہوگا۔ آج سے مردم شماری کے لیے مقرر کردہ شمار کندگان گھر گھر جا کر لوگوں سے 33 سوال پوچھیں گے۔ اس سلسلے مردم شماری کرنے والے ہاپوڑ میں گھر گھر جا رہے ہیں۔ شمار کندگان مکانات کو مستقل نمبر تفویض کر رہے ہیں، جس کے بعد وہ مردم شماری کے مقامات پر خاندان کی تفصیلات جمع کریں گے اور انہیں ڈیجیٹل طور پر درج کریں گے۔ مردم شماری 2027 کے ایک حصے کے طور پر ریاست میں 7 مئی سے خود گنتی کا عمل جاری ہوا تھا، جو کل ختم ہوا۔ ریاستی مردم شماری کے ڈائریکٹر اور چیف مردم شماری افسر شیتل ورما نے کہا کہ اگلے مرحلے میں آج سے شروع ہونے والے مردم شماری کارکن گھر گھر جا کر فارم بھریں گے۔ جن لوگوں نے خود شماری کے تحت پورٹل پر اپنی معلومات درج کی ہے، انہیں اپنے گھر جانے پر 11 ہنسوں کا کوڈ فراہم کرنا ہوگا، جو معلومات کی تصدیق کرے گا۔ یہ سلسلہ 22 جون تک جاری رہے گا۔ گورنر آنندی بین پٹیل کی ہدایت پر عمل کرتے ہوئے تمام ریاستی یونیورسٹیوں اور کالجوں میں ڈریس کوڈ کو لازمی بنایا جائے گا۔ ریاست کے اعلی تعلیم کے وزیر یوگیندر اپادھیائے نے کہا کہ تمام تعلیمی اداروں میں یونیفارم نافذ کیا جائے گا، جس سے طلبہ میں مساوات اور نظم و ضبط کو فروغ ملے گا۔ ریاست شدید گرمی اور ہیٹ ویو کی حالات سے دوچار ہے۔ ضلع باندہ گزشتہ روز ملک کے گرم ترین ضلع سے رہا، دیگر اضلاع میں بھی درجہ حرارت 46 ڈگری سیلسیس سے تجاوز کر گیا۔ ہمارے نامہ نگار کی اطلاع ہے کہ ریاستی دارالحکومت لکھنؤ میں بھی کل پارا 43.6 ڈگری سیلسیس تک پہنچ گیا، جو معمول سے 5 ڈگری زیادہ رہا۔ وہیں شدید گرمی کے پیش نظر ڈسٹرکٹ مجسٹریٹ وشاک جی نے آج سے سبھی بورڈ کے اسکولوں میں گرمی کی چھٹی کا اعلان کر دیا ہے، جس پر سختی سے عمل کرنے کے احکام دیے گئے ہیں۔ اسی کے ساتھ آکاشوانی لکھنؤ سے علاقائی خبریں ختم ہوئیں۔ اگلا بلٹن دوپہر 2 بجے ایف ایم پر نشر کیا جائے گا۔
2: میڈیم ویو 314.47 میٹر یعنی 954 کلو ہرٹز پر ہم آکاش وانی کے نجیب آباد کیندر سے بول رہے ہیں۔ دوپہر کے 1:15 ہوئے ہیں۔ شروتاؤں، آپ کو لیے چلتے ہیں جنپت بجنور کی نگینہ تحصیل کے وکاس کھنڈ کوتوالی کی گرام پنچایت حیجر پور میں، جہاں سے ہم پرسارت کرنے جا رہے ہیں کرشی نریات لائیو چوپال۔ इस कार्यक्रम के प्रायोजक हैं बासमती निर्यात विकास प्रतिष्ठान मेरठ। संचालन के लिए वहां उपस्थित है हमारी टीम के सदस्य सुवेंद्र सिंह, प्रमोद सिंह और कार्यक्रम अधिशासी श्री अंकित सैनी।
3: इस कार्यक्रम के प्रायोजक हैं कृषि और प्रसंस्कृत खाद्य उत्पाद निर्यात विकास प्राधिकरण यानी एपिडा, वाणिज्य एवं उद्योग मंत्रालय भारत सरकार द्वारा संस्थापित बासमती निर्यात विकास प्रतिष्ठान मोदीपुरम मेरठ।
4: किसान भाइयों को फसल उत्पादन के साथ साथ संगठित होकर किसान उत्पादक संगठन यानी कि एफपीओ बनाना है और अपनी फसल को स्वयं खरीद कर दूसरे देशों को निर्यात करना है। बासमती निर्यात विकास प्रतिष्ठान BEDF मेरठ द्वारा जनहित में जारी।
5: अब नहीं रहेगा कोई भी सवाल
4: जब किसान भाई सुनेंगे
3: आकाशवाणी नजीबाबाद से
6: लाइव चौपाल।
7: किसान भाइयों नमस्कार, कृषि निर्यात लाइव चौपाल। इस कार्यक्रम की प्रस्तुति के लिए हम आ पहुंचे हैं जनपद बिजनौर विकास क्षेत्र कोतवाली के ग्राम हैजरपुर में। आकाशवाणी की टीम पहुंच चुकी है और आकाशवाणी टीम के साथ कार्यक्रम अधिशासी अंकित सैनी और मेरे साथी प्रमोद सिंह के साथ मैं सुवेंद्र सिंह आप सभी का स्वागत करता हूँ लाइव चौपाल में। और ये लाइव चौपाल लाइव है, जिसका उद्देश्य है कि हमारे किसान भाई उत्पादक के साथ साथ व्यापारी भी बने और उसको हम सही तरीके से बेच सके। और मेरे साथी प्रमोद सिंह मेरे साथ हैं और बहुत ही उत्साहित हैं इस चौपाल को लेकर। तो प्रमोद सिंह जी, क्या विचार हैं आपके?
8: जी सबसे पहले तो मेरा सभी सुनने वालों को नमस्कार। और देखिए, इस चौपाल के बारे में मैं बता दूं, आज की ये चौपाल जनपद बिजनौर की तहसील नगीना विकासखंड कोतवाली के गाँव हैजरपुर में लगी हुई है। और सुभेंद्र भैया, जैसा आपको पता ही है कि भाई गर्मी का मौसम है और इस गर्मी के मौसम में, तपती हुई गर्मी में, बहुत सारे किसान भाई इस चौपाल पर आए हुए हैं। इस चौपाल पर हमारे साथ में इस कार्यक्रम के जो प्रायोजक हैं, बासमती निर्यात विकास प्रतिष्ठान मोदीपुरम मेरठ, उनकी तरफ से आज यहां पर डॉक्टर सुमन देवी आई हुई है। और हमारे साथ में है सहायक विकास अधिकारी कोतवाली में कार्यरत है, वो भी इस चौपाल पर उपस्थित है। और इतने सारे किसान है, प्रगतिशील किसान यहाँ पर बैठे हुए हैं। साथ ही देखिये, इस चौपाल का जो उद्देश्य है वो ये है कि हम अपने सभी किसान भाइयों को बाजार उपलब्ध करा सके और उनको जो हमारा उत्पाद है उसको निर्यात के लिए हम अपने किसान भाइयों को प्रोत्साहित कर सकें। और इस चौपाल की ज्यादा जानकारी देने के लिए आइए चलते हैं अपने कार्यक्रम अधिशासी अंकित सैनी जी के पास।
9: धन्यवाद प्रमोद जी। और सबसे पहले तो इस हमारी लाइव चौपाल में मौजूद सभी किसान भाइयों को मेरी राम राम। और इस चौपाल के